0: کیا آپ کسی ایسے انجینئرنگ کالج کی تلاش میں ہیں جو آپ کو نہ صرف شکشن دے بلکہ ساتھ میں دے روزگار؟
1: تو اب آپ کی تلاش ہوئی پوری, چلے آئیے AICTE سے مانیتا پراپت اور RGPV بھوپال سے سمبدھ ستپورا انجینئرنگ کالج میں, جہاں بی ٹیک کمپیوٹر سائنس, مائننگ, سول انجینئرنگ, الیکٹریکل انجینئرنگ اور میکینکل میں ڈگری اور ساتھ ہی پالی ٹیکنک کے ساتھ 3 ورشیہ ڈپلوما کورس سول انجینئرنگ, میکینکل انجینئرنگ, الیکٹریکل انجینئرنگ اور مائننگ اینڈ مائن سروئنگ میں.
0: ہمارا پتا ہے ستپورا کیمپس, لالبارا روڈ, گررا, بالاگھاٹ.
1: موبائل نمبر 6262604111 اور 4258-36824.
2: इन संदेशों के बाद आइए महत्वपूर्ण घटनाओं के बारे में या अतिथियों के बारे में और बात करते हैं. लाइस के 100वें ऐतिहासिक टेस्ट मैच में इंग्लैंड ने वेस्टइंडीज को हराया था आज ही के दिन. समुद्र में सबसे गहराई तक जाकर विश्व कीर्तिमान बनाने वाली जापानी पनडुब्बी प्रशांत महासागर से आज ही के दिन लापता हुई थी. अमेरिकी संसद की समिति ने भारत अमेरिकी परमाणु समझौते की मंजूरी प्रदान की थी. एशियाई युवा शतरंज चैंपियनशिप में भारत ने 8 स्वर्ण पदक जीते थे. 1 जुलाई को परिमार्जन आज तक के सबसे कम उम्र के दूसरे ग्रैंड मास्टर बने थे. भारत में अर्थव्यवस्था के एक महत्वपूर्ण सुधार के रूप में वस्तु एवं सेवा कर, जिसे हम GST के नाम से जानते हैं, लागू किया गया था. और दोस्तों, आज ही के दिन प्रारंभ हुआ था राष्ट्रीय चिकित्सा दिवस, जिसके बारे में हम और भी बात करेंगे गुड इवनिंग कार्यक्रम में.